श्रोताहरू नमस्ते कार्यक्रम हाम्रो चौतारीबाट आजको कार्यक्रममा म विजय रेग्मीको हार्दिक अभिवादन न्यूजील्याण्ड नेप्लिज एसोसिएसनको सक्रियतामा प्लानेट एफएमले 104.6 प्रत्येक शुक्रबार साँझ 6:50 देखि 7:20 प्रसारणमा ल्याउने गर्दछ यो नेपाली भाषाको कार्यक्रम हाम्रो चौतारी फाउन्डेसन नर्थले यो कार्यक्रम निर्माण गर्नको लागि हामीलाई एयर टाइम फीको लागि सहयोग गरेको छ यो वर्ष अनलाइन मार्फत पनि सुन्न सकिन्छ यो कार्यक्रम planetaudio.org.nz गएर नेपाली गीत संगीत र नेपालतिरका समसामयिक कुराहरूलाई यो कार्यक्रम मार्फत यहाँहरू समक्ष पुर्याउने प्रयत्न गर्दछौ हामीहरू

आज जुलाई महिनाको 17 तारिक र नेपाली क्यालेन्डरको हिसाबले साउन महिनाको 1 गते साउने संक्रान्तिको दिन हो आज। अब आजको कार्यक्रमको पहिलो प्रस्तुति म यहाँहरू समक्ष राख्दैछु जति सुने पनि सुनिरहूँ जस्तो लाग्ने अति मिठो स्वर कि धनी तारा देवीजीले गाउनु भएको शिवशंकरको संगीत र यादव खरेलको शब्दको यो एउटा पुरानो नेपाली गीत।

फिफा विश्वकप 2026 फुटबल प्रतियोगिताको अब हामी लगभग अन्तिम चरणमा पुगेका छौँ। यस पटकको विश्वकप फुटबल प्रतियोगितामा बलियो प्रतिद्वन्दी मानिएको फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डालस स्टेडियममा गत बुधबार भएको पहिलो सेमी फाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 गोलले पराजित गर्यो। त्यसै गरी अमेरिकाको एटलान्टामा भएको नाटकीय सेमी फाइनलमा अर्जेन्टिनाले अन्तिम समयमा 2 गोल गर्दै इङ्ल्यान्डको विश्वकप जित्ने सपना फेरि एकपटक चकनाचुर पारिदिएको छ। खेलको अन्ततिर अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरेपछि इङ्ल्यान्ड पराजित भएको हो। दोस्रो हाफको सुरुवातमै 1 गोल गरेर अग्रता लिएको इङ्ल्यान्डलाई खेल सकिन 5 मिनट बाँकी छँदा र इन्जुरी समयमा 1-1 गोल गरेर अर्जेन्टिनाले खेलको पासा पल्टाउन सफल भयो। अब अर्जेन्टिना 7 पटक विश्वकपको फाइनल खेल्दै लगातार 2 पटक विजेता बन्ने संघारमा पनि पुगेको छ। आगामी सोमबार अर्जेन्टिना र स्पेन विरुद्ध फिफा विश्वकप 2026 को अन्तिम फाइनल खेल हुनेछ। श्रोताहरू, यो कार्यक्रम यहाँहरू प्लानेट एफएमको 104.6 सुनिरहनु भएको छ। अब म प्रस्तुत गर्दैछु जानकी तारामी मगरले गाउनु भएको उहाँकै शब्द र सङ्गीतको यो एउटा मिठो गीत।

नेपालमा होटल व्यवसायीहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई भेटेर 40 लाख पर्यटक धान्ने क्षमता भएको नेपालमा जम्मा 12 लाख पर्यटकहरू मात्र आउने गरेको बताएर पर्यटक आगमन बढाउनको निमित्त विमानस्थल विस्तार सडक पूर्वाधार डेस्टिनेसन वेडिङ आदि कुराहरूमा नीतिगत व्यवस्थामा सुधार गर्न माग गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह अहिले निजी क्षेत्रसँग लगातार छलफलमा रहँदै आएका छन्। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको खाडी देशको तुलनामा मलेसियामा राम्रो कमाइ हुने एक अध्ययनले देखाएको छ। नेपालमा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा मलेसिया जाने श्रमिकको औसत कमाई महिनामा झन्डै 58,000 नेपाली रुपियाँ रहेको पाइएको छ भने कतार र संयुक्त अरब इमिरेट्स युएईमा नेपाली श्रमिकले करिब 55,000 नेपाली रुपियाँ तलब पाउने गरेका छन्। स्मरण रहोस्, नेपालमा चालु आर्थिक वर्षको 11 महिनामा 21 खर्ब 20 अर्ब बराबरको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। यिनै नै हुन् अहिलेका नेपालका केही ताजा खबरहरू। श्रोताहरू, अब म प्रस्तुत गर्दैछु नरेश खाती र अनु चौधरीले गाउनुभएको नरेश खातीकै शब्द र सङ्गीतको ढाँटेको होइन मायालु शीर्षकको यो एउटा रमाइलो नेपाली गीत।

गत सोमबार असार 29 गते अर्थात जुलाई 13 तारिखका दिन भानु जयन्तीको दिन परेको थियो। आदिकवि भानुभक्त आचार्य विक्रम सम्बत 1871 सालमा अहिलेको नेपालको तनहुँ जिल्लामा पर्ने चुन्दिरम्बा भन्ने ठाउँमा उनको जन्म भएको थियो। अहिलेको नेपाली भाषालाई उति बेला खस भाषा भनेर भनिन्थ्यो रे र यो भाषा लिपिबद्ध भन्दा पनि सामान्य अभिव्यक्तिहरूमा मात्र सीमित रहेको थियो। त्यो बेला नेपाली भाषाका प्रथम कवि भएको हुनाले उनलाई आदि कवि भनेर भन्ने गरिन्छ। उति बेला कविताहरू र औपचारिक साहित्यहरू संस्कृत भाषामा हुने गर्दथे। त्यसले गर्दा संस्कृत भाषा बुझ्न र बुझाउन सक्ने ब्राह्मणहरूको आवश्यकता पर्दथ्यो समाजमा र उनीहरूको महत्त्व पनि धेरै थियो। त्यस्तो बेलामा भानुभक्तले सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा अनुवाद गरिदिएर सबैले बुझ्न सक्ने बनाइदिएका थिए। भानुभक्तको जीवनमा एकजना घाँसीले उनलाई प्रेरणा दिएको कथाको पनि निकै महत्त्व रहेको छ। घाँसी दरिद्र भए तापनि घाँस काटेर कमाएको पैसाले उनले एउटा सार्वजनिक कुवा खनाएका रहेछन्। भानुभक्तलाई आफू घाँसी भन्दा धनी भए तापनि आफूले समाजको लागि केही गर्न नसकेको भनेर ग्लानी हुन थालेछ र त्यसपछि उनले संस्कृत रामायणलाई नेपालीमा अनुवाद गरेका रहेछन्। भानुभक्तले घाँसीको बारेमा लेखेको एउटा कविता अहिलेसम्म पनि निकै लोकप्रिय मानिन्छ। परजन्म घाँसतिर मन दिई धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन किन यस्तो, मेरा इनार न त सत्तल पाटीकै छन्, जे धन चिजहरू छन् घरभित्र नै छन्, त्यस घाँसीले कसरी आज दिएछ अर्ती, धिक्कार हो म कन किन बस्नु नराखी कीर्ति। भानुभक्तको यो उपदेशबाट हामीले पनि आफ्नो समाजलाई कसरी सहयोग गर्न सकिन्छ भनेर शिक्षा लिन सकिन्छ। श्रोताहरू, हाम्रो पात्रोबाट लिइएको आदिकवि भानुभक्त आचार्य सम्बन्धी यो एउटा सानो जानकारी पछि अब म यहाँहरू समक्ष प्रस्तुत गर्दैछु बद्री कुमार पङ्गेनी र ज्योति मगरले गाउनु भएको नारायण गेवालीको शब्द र बद्री कुमार पङ्गेनीकै सङ्गीतको यो एउटा मिठो नेपाली गीत।

0: हाम्रो चौतारी यो हो अकल्यान्डको रेडियोमा गुन्जिने नेपालीहरूको एकमात्र ढुकढुकी
1: यसमा समावेश हुनेछन् नेपाली गीत संगीत समसामयिक कुराकानी तथा संक्षिप्त नेपाली समाचार
2: सुन्न नभुल्नु होला प्रत्येक शुक्रबार साँझ 6:50 देखि प्लानेट एफएम 104.6 मा अथवा इन्टरनेटमा planetaudio.org.nz/hamrochautari
3: Listen for the latest news interviews and the good music. Listen to 104.6 Planet FM every Saturday night from 8:30 p.m. for Radio Akwaaba.
4: Or you can listen online at planetaudio.org.nz/radioakwaaba.